0: ए जुआनु ए होहले वंहिंदु हंदु मकुराश फाहे ए जुआनु दिन वूए अलमेंगे वेरी रसकला कोए इब रसकलांगे हजरतुं अलमेन रहमत दिवान देव अदि अलमेंगे खंतक सीधा गुतें अलमेन फाहे को दिवान देव
1: فضربنا على آذانهم في الكهف سنين عددا
0: فاہے ہوحالا گا اتنگا ہر واندے تیمن رسکلانگے ایورن گدا ننجگا بیت بیوی میں